0: सामईन ज़ीवकार, यूं तो सरकार मदीना सल्लल्लाहु अलैहि वसल्लम की मदासराई, उनकी तारीफ़ तौसीफ़, आप सल्लल्लाहु अलैहि वसल्लम की फ़ज़ाइल, कमालात व मौजज़ात का ज़िक्र ख़ा अशार की सूरत में करें या नसर के अंदाज़ में, ये सब सनाखानी मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम कहलाती हैं। बेशक नाचरीफ जब खुशुसलूबी से पढ़ी जाए तो ये दिलों में इश्क रसूल सल्लल्लाहु अलैहि वसल्लम की शम रोशन करती हैं। सामईन, हम्द व सना के बाद आइए जामा मस्जिद पोटलवी के ख़तीब आला मुफ्ती मोहम्मद इसहाक कादरी रज़वी दामद बरकातुहु मालिया की ज़बानी एक ख़ताब समात फरमाइए।
1: नहमदुल्लाह व नसल्ली व नसल्लिमु अला सय्यदिना व हबीबिना मुहम्मदिनिल मुस्तफ़ा व अला आलिही व असहाबिही अलतकिया अलस्किया अम्मा बाद فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا آمنوا بالله ورسوله صدق الله العظيم وبلغنا الرسول النبي الأمي المكين المجيد الرؤوف الرحيم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين حمد و ثنا کے بعد سامعین محترم ماہ ربیع الاول کہ دروس کا سلسلہ آج سے شروع ہو رہا ہے سو آج کے پہلے درس کا موضوع ہے برکت مصطفیٰ علیہ التحیۃ والثناء اور صحابہ آج کی اس درس میں ہم صحیح بخاری کتاب الدعوات باب الدعاء للصبيان بالبركة ومسح رؤوسهم اور کتاب العقیقة باب تسمیۃ المولود اور اسی طرح بخاری شریف کتاب الشرکہ باب الشرک فی الطعام کی مختلف احادیث جو ٹاپکس ریلیٹڈ ہے وہ مینشن کریں گے۔ سو صحابہ کرام مختلف طریقوں سے اللہ کے